सक्ने र बाँकी परेको जोखिम नभने प्रकारले आवश्यक सतर्कता अपनाइ राख्न महाशाखाले अनुरोध गरेको हो। पछिल्लो एक घण्टाको विश्लेषण गर्दा सबैभन्दा धेरै पानी गण्डकी प्रदेशमा परेको छ। गण्डकी प्रदेशमा पनि विभिन्न दुई स्थानमा अत्यधिक पानी परेको छ भने अर्को एउटा स्थानमा भारी

सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत यसै भरि प्रसारण भइरहेको साझा खबरमा कृषिमा आत्मनिर्भर हुन के गर्ने भइरहेको छ गर्नु सशस्त्र सीमामा सफाई सोधमा सशस्त्र अन्तर्राष्ट्रिय अभ्यास अनुसार युआईटी टिम परिचालन प्रदेश सरकार गठन

Yo creo que la ley no solo la ley, también la

बेलुका सात तीस बजे र भोलिपल्ट बिहान छत्तीस बजे अनि पुनः प्रसारण सबै दिन राति आठ बजे सीआईएन मार्फत त्यस्तै गरे कार्यक्रम सामाजिक रूपान्तरणका लागि यो सामुदायिक सूचना नेटवर्क सीआईएन तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन कभर कार्यक्रम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। वैदेशिक रोजगारका लागि नेपालको आकर्षक युरोप

मेरा 136.47 अर्ब रुपियाँ बराबरको छ। निर्यात र 128.62 अर्ब रुपियाँ बराबरको सेवा आयात गरिएको थियो। अन्नपूर्ण पदमार्गमा एकै वर्ष 40,000 भन्दा बढी पर्यटक शीर्षक प्रकाश गुरुङले लुङजुङबाट लेख्नु भएको खबर छ भने गण्डकीमा राइट सेयरिङ दर्ता गर्न 15 साउनको म्याद दिएको बारेमा विपक्ष परिवारले पोखरा

कार्यक्रममा विदेशकै भर वर्ष दिनमै 4 अर्बका कृषि तथा पशुधन निर्भरको आयात शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। 64 करोड मानिस दीर्घकालीन भोकमरी बाधाको बारेमा अर्को खबर छ। डीको विकास लक्ष्य अन्तर्गत 2030 सम्म 0 भोकमरीको लक्ष्य हासिल गर्न झै ठूलो चुनौती देखिएको छ। संयुक्त राष्ट्र संघका 5 विशेषीकृत निकायले यस साथ सार्वजनिक गरेको विश्व खाद्य सुरक्षा तथा पोषण व्यवस्था 2026 प्रतिवेदनमा भोकमरी ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गरिएको छ। सांसदलाई आफ्नै अभिव्यक्तिको पासो शीर्षकमा किशोरी सुवेदी लेख्नुहुन्छ। आफूले बोलेका शब्द असंसदीय ठहरिएर अभिलेखबाट हटाइनुपर्ने

हुनुहुन्छ भने भाषीको उहाँ पाठका वृष्ठ सद्भावको खबर पनि प्रकाशित भएको छ। साथै हुँदै शीर्षकमा जुम्लाको खबर पनि प्रकाशित छ। कोरियन भाषा परीक्षा आवेदन आजबाट खुल्ला भएको खबर छ। कल्याण प्रणाली इपिएस अन्तर्गत सन् 2026 का लागि विभिन्न क्षेत्रमा गरेर 7,200 नेपालीको स्रोत भाषा परीक्षा

परीक्षा 1 लाख भन्दा नेता अलिअलि भाषा परीक्षाको आवेदन दिने गरेका छन्। यो भाषा परीक्षामा पनि 1 लाख भन्दा बढी नेपालीले आवेदन दिने अनुमान गरिएको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ, सुकुम्बासी संघ सम्पत्ति विभाग महाधि सरकार

0: 말씀을 듣고 순간 순간 보는 거라고 생각합니다. 하나님이 보이는
1: 자는 꼽고 며칠을
0: Yeah, no, wait.

Thank you.

ti chiedono, ma parliamo del 14 di maggio,

0: किन्दछन्। प्रस्तुति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 कारसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा साप्पा र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ। सुखमय जीवन बिताउ।
2: रेडियो पूर्वाधार स्टेशनद्वारा जनवरी 2020 सन्देश।

अवस्था अर्थात चुनौती तथा कृषि र खाद्य प्रणालीमा समावेशीकरणका उपायबारे सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि कल्याण गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले शुभकामना दिनुभएको थियो भने एफएमका कृषि तथा खाद्य पोषण विज्ञ मधु विश्वकर्माले अपाङ्गता भएका व्यक्तिलाई कृषि तथा खाद्य प्रणालीसँग जोड्न अपाङ्गता मैत्री नीति योजना र संरचना आवश्यक रहेको बताउनुभयो। स्थानीय सरकारले सेवा सुविधा र अवसरमा समावेशी पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुपर्छ भन्नुभयो। कार्यक्रममा वास्तु नगरपालिका र पर्यटन गाउँपालिकाका जनप्रतिनिधि विभिन्न शाखाका प्रमुख कृषि तथा सहकारी संस्थाका प्रतिनिधि र सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपालका समर्थित परियोजनाका संयोजक सत्यनारायण चौधरी गेट नेपालका संस्थापक सदस्य टेकराज जैशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। बागमती नगरपालिकामा थारू समुदायको परम्परागत स्थायी हरिणी पूजा सम्पन्न भएको छ। नगरपालिकाको आयोजनामा बागमती नगरपालिका 5 बर्दिया गाउँमा आयोजना गरिएको पूजामा नगर परिकर वर्ग गुरुवार यसो गाह्रो

पछिल्लो समयमा परम्परागत तरिकाहरूले यी पूजाहरूको थाले पनि संरक्षण गर्ने उद्देश्यले नगर स्तरीय हामीले पूजा गरिएको भारत जानकारी दिनुभयो। पूजामा थानमा लाग्ने उभिया गाँधी फटेङ्ग्रा लगायतका शत्रुकिया हट्ने धार्मिक विश्वासका साथ साझा देवता देवको पिढीपूर्वक पूजा गरिएको थियो। नगर स्तरीय हरेली पूजा उद्घाटन कार्यक्रममा नगर प्रमुख सन्दान थारीले बागमतीको थानमा इतिहास पूजा परम्परा तथा थारू समुदायको संस्कार सांस्कृतिक संरक्षणको महत्व प्रकाश पार्नुभएको थियो।

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Yeah.

સંસારિક ધર્મ પ્રયાર કર્યો.

0: चिन्ता र तनावबाट मुक्त रहँदा ठुलो बाटो पाउन सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो पूर्वाधार एफएमद्वारा जनहितको जारी सन्देश।
3: लगभग सबैजना आइसक्नुभयो, आजको गुणस्तरको सफल सुरु
4: गर्नुहुन्छ।
3: आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
0: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्खो फुल्ने, धाना फाट्ने वा कहिले फाटेको छ भने धाना पराजिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
3: ल, पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त पहिलो निस्केको लिला बुझाउँछौँ त। सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
0: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्यान परेको जस्तो ठुलो आवाज आउने, पानीको मुर सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोहोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिँदैन।
0: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु भएन।
0: यस्तो गल्ती चाहिँ झुक्तिर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नुभयो भने परिवारका कारण ज्यान पनि जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान माथि प्रधान, ज्यान नभए के हान के
2: हो।

Thank you.

जाकर आशीन जानकारी लिन सकि नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल डब्ल्यूडब्ल्यूएफ नेपालका साथै वित्तीय पूर्वजना स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्वदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ नेपालका साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

से 80-85 जैन का निवासी जैन के डांस मंत्रा के हजार का समय

Thank you.

0: seguir con su lucha, a la vez para ir con gusto con la
1: Thank you.

0: छसम्म आमाको दुधमा देख्छ स्वस्थ बच्चा उज्यालो भविष्य स्तनपान र स्वास्थ्य
1: समस्या
0: परिवार

खतरा वस्तु सुबह घाव खतरा भाई सब घाव खतरा आग रहा है।

0: ताजगरो
1: चिल्लोको भात माछा मासु कम खाऊ खानामा सागपात र फलफुल खाऊ
0: मद्यपान र धुम्रपान सेवन नगरौ
1: स्वस्थ रह सुखमय जीवन बिताऊ।

0: उसै भएर हामीले बाली बिहानी गरेर झाडु काटेको समयमा पनि धान काटेको समय पनि मौसम बिहान पसलमा फोन गरेर खेतीहरू चियाहरू नलगाउन सक्छौँ। अनि चाहिँ हामीलाई हाम्रो यसको पानी पनि दिइरहनु भएर आउनु हुन्छ, हाम्रा नियमहरू सोधिरहनु हुन्छ, ठिकै छ, राम्रो छ। हाम्रो विश्वास पनि लाग्छ पहिला हामीले चाहिँ यस्तो लाग्छ अब यहाँ पनि विचार गरौँ ग्यारह वर्षमा फोन गरेपछि मौसम मौसम हामी रुझाउ अनि हामीले थाहा पाउँछौँ अनि त्यही अनुसारले अब आज यस्तो छ नगर्नु भन्नुभयो भने हामीले काम बुकेर पनि अर्को दिन फेरि मौसम स्कुलतिर गर्छौँ अनि सत्यानहरू पर्ने यताउति अब हाम्रो हुन्छ नि त हामीले एक दुई तिन चारमा फोन गरेर पनि हामीले सतर्कता अप्नाउन सक्छौँ होइन। अनि संलग्न काम गरी चाहिँ हामीले रुखहरू काठहरू काटिरहेछौँ अनि बाँसहरू पनि छ, बाँसहरू पनि रोपिरहेछौँ अनि यो बाँसबाट हामीले कुखुरा डाला तामा बेचिरहेछौँ, तामाहरू बेचेको हुनाले अब चाहिँ हामीले कुखुरा डालाहरू यस्तो यस्तो मुलाहरू बनाउने भनिरहेछ, तामाहरूबाट पनि धेरै फाइदा भइरहेछ, तामाहरू बेचिरहेछ, कागतीहरू छ हाम्रो आमाहरू छ हाम्रो गाउँमा एकदम राम्रो लाग्छ। म नै यो समितिमा जङ्गलमा समितिमा बसेको पाँच छ वर्ष भयो, यति माया लाग्छ मेरो घर जस्तो छ अब त्यति भयो भने त्यति माया लाग्छ, त्यति समय दिन दिन जस्तो हुन्छ घरमा फुर्सद अब है रोकेर भयो पनि जङ्गलमा कस्तो छ है भन्दाखेरि त आउनै मन लाग्छ, जस्तो भएको नि जङ्गलमै आउनु लाग्छ।
1: राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणको अनुसार पाँच सौ चौबिस घण्टाको ट्रान्सफर छप्पन्नको विपदमा उद्घाटन पर्खो दुई जनाको जानकारी पनि एकजना विपदाहरू भएपछि चौबिस जनाको विपद घटनामा चाहिँ अनुमानित सोह्र लाख पन्ध्र हजार रुपियाँ बराबरको क्षतिहरूका प्राधिकरणका अनुसार पाँच छ सको क्षतिमा बिस ठाउँ परिवारको घटनाको दरबार अठार अनुसार बनाउँछन्। दस ठो आगि लागेको घटनाघटनमा उसैको चार ठाउँ बैठा दुई ठाउँ वन्यजन्तु आक्रमण एक ठाउँ चट्याङ र एक ठाउँ एक लाखको नाम घटनाहरूका घटनामा चाहिँ प्रभावित जिल्लाको संख्या छत्तीस वर्ग उत्तर प्रदेश नेपाल फ्रन्टसेन सुरक्षा निकाय अनुक्रम दस ठाउँ उद्धार कार्य सञ्चालन पर्वपछि दुई सय छत्तीसजना सुरक्षा कर्मीको परिचालन त्यागेर प्राधिकरण चलेको बुलेटिन।

निर्माणको समय हो। आगो पदार्थको एक पटकको प्रयोगले पनि रक्त मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं, तर खुल्ला कुरा गरौं। समाधान आगो पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।

0: सबैजनालाई सुन्नुभयो। आजको स्तरको साइकल सुरु गराउनु त आज हामी पहिलो जनकुटको लक्षणहरूको बारेमा द्वितीयको कुरा सुन्छौँ।
1: बिरालो सुक्खा जमिनमा पानी रुसाउने, जमिन भुक्क फुल्ने, धाना फाट्ने वा पहिले फाटेको छ भने धाना फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल पहिलोका पनि लक्षण भन्छन् न भाइ, हामीले त पहिलो स्तरको लिएरको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्ट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुस सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका फुलहरू थर्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के भन्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर थाहा हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्थलमा गइहाल्नुपर्छ। सामानको लोप गरेर अन्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।

আমাকে

Thank you.

Thank you.

जगत जीवन बनाएको पोषण कार्यक्रम वास्तविक नगरपालिका दशकको राम्रो सञ्चालन गर्दा कार्यक्रमको उद्देश्यबारे बद्री के सहकर्ता दिने स्थान हो।

0: यहाँको जलपाइसँगै ग्रामहरूमा हरियाली अर्थात् हरियो भुलै पुजारी जलमा गोर्खा खेती धान बारीमा किरा पानी सप्रस्करण उद्देश्यले ग्रामनगरमा हरियाली हरिया भुलै पूजा गरिदिएको धान बनाको बिहान गाँधी अचिङ्गा दहिया लगायतको किरा फगेटला खरिदी पूजा गरिदिएर बढेर चारको अन्तर्गत प्रवीण चौधरी जानकारीबाट दुई सय घरकुटियाहरूमा ग्रामनगरमा त्यसभन्दा गुणा श्रीपा थारू केशवका खुसीराम थारूको वर्गर प्रवीण चौधरीको अगुवाईमा गौक सज्जा जिउँदा भुइँ अथवा भूमिदेवको विधिपूर्वक पूजा गरिदिएको हरेली पूजामा मिठाई निम लवाङ दुध खिर धूप टिका लगायतको बाह्र हजार रुपियाँको पूजा सामग्री स्वयं देशभन्दा गुरुवा श्रीपाल थारू केशवका खुसीराम थारू विधिपूर्वक पूजा गर्न वर्गर चौधरी जानकारीहरूबाट विशेष गरेर थारू समुदायमा हरेली पूजा कर्पाछ खेतीमा कम मिली रोग मिलाएकोमा जनविश्वास रहँदा हरिया गरेको भोलि दिन थारू समुदायमा हरियन खासका बारेमा पटलक हरियन सीमा तामाङ फुलसी अशुभ कन्या रकुसी हरेलीका दिन कमुखी काम निकल्न चरण गर्दा हरेलीका दोस्रो दिन बिहान खुसो आछाले साधन सबसे बढेको खेतमा हाम्रो क्षेत्रमा पानी लग्न गाउँ सेलकुण्डमा जानुपर्छ सबको झर्को क्षेत्रमा दिन धानबारीमा रोग किरा निलग्न पानी विश्वास नदिएर खेतीपातीमा प्रसादको पहिला कैदिन फुलिया हरेली पूजाका दिन सम्बन्धित पाठ खुल्न उन्नयन गर्न प्रचलन रहँदा
1: भारतीयमा परामर्शका सहितबाट सिधा प्रणाली कार्य भारतीय तथा मार्गहरूको प्रहरी चौकीमाटोरी हरिया नगरपालिका एघार स्पुरकाल स्थित भारतको लौकाइसे नेपालमा पैदलाई तिर त्रिसमा पक्राउ पर्दाको पक्राउ पर्नामा मधुपुर नगरपालिका नौ गाउँ नम्बर बाह्र भएका निष्पर्शी मनोज चौधरीको भारतीय नगरपालिका निष्पर्शी प्रकाश खड्काबाट प्रहरीको अनुसार शङ्काका आधारमा उहाँ शरीर तथा सङ्ग्रह सामान जाँच गर्दै लुका खटाउन खैरङको पदार्थ खेला पर्न र प्लास्टिक सहित नापतोड गर्दै पदार्थ 2 ग्राम 630 मिलिग्राम प्लास्टिक हटाएको सुत्र टोल गर्दै 2 ग्राम 150 मिलिग्राम रगत प्रहरी सहिनका पुलिसमा नियन्त्रण गरेको जिल्ला प्रहरी कार्य बर्दियामा जानबाट महाकल सम्मानित बर्दिया जिल्ला अदालतमा समयतर्फ अनुमति लिएर लागू सम्बन्धी कसुर्न थप अनुसन्धान भित्र प्रहरी सहिनका भर्तियामा उद्यान कैदीलाईमुक्त तथा संरक्षित सुनको डिभिजन वन कार्यालय भर्तियामा हस्तान्तरण कैदीमा सशस्त्र प्रहरी कलकलपति तथा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतको अनुसार उद्यान कैदीलाई सुनको ग्रहमा आवश्यक कार्य प्रक्रिया पुरा गरेका डिभिजन वन कार्यालय भर्तियाको अध्यक्ष भूपेन्द्र बहादुर शाही सहितका घटनाको दुई सदस्यीय टोलीमा जिम्मा कार्यालयको सशस्त्र प्रहरी आवश्यक सबको प्रक्रिया पुरा गरेका सुनको ग्रहण वन कार्यालयका संरक्षण तथा व्यवस्थापन गरेर हस्तान्तरण प्रदर्शनका नकुलमुख तथा संरक्षित वन्य जन्तुका संरक्षणमा प्रभावकारी बनाए सम्बन्धित निकाय बीचमा समन्वयमा निरन्तरता दिलक सशस्त्र प्रहरी प्रक्रिया चलेका लुम्बिनी प्रदेश आयोजना आयोगका सदस्यमा सन्दीप खड्का नियुक्त गरेबाट प्रदेश सरकारको मन्त्री परिषद कचहरीमा चाहिँ दाङको कुरारी उपमहानगरपालिका साथ सुबुरिया निवासी सन्दीप खड्का लुम्बिनी प्रदेश योजना आयोगका सदस्यमा नियुक्त गर्दाको खड्का उच्च शिक्षा तथा अन्तर्राष्ट्रिय परियोजना व्यवस्थापन क्षेत्रमा अध्ययन प्रगति भएछ योजना व्यवस्थापन तथा वित्तीय क्षेत्रका शैक्षिक अनुभवका आधारमा खड्काको नियुक्तिले प्रदेशका विकास योजना निर्माण नीति तर्जुमा तथा प्रभावकारी कार्यान्वयनमा सकारात्मक योगदान पुग्न अपेक्षा गरिएवा लम्बिनी प्रदेश योजना आयोगको सदस्य भुवन चौधरी असार 24 गते परिषद लम्बिनी प्रदेश सरकारका मन्त्री परिषद कर्सखरीले खड्का योजना आयोगका सदस्यमा नियुक्त गर्न के नई कलर सरकार आर्थिक तरलता योजना आयोग का सदस्य नियुक्त करना मंत्री परिषद का निर्णय टिप्पणी उठाकर प्रदेश का मुख्य सचिव मंत्री परिषद निर्णय का पत्र देखा खिलाड़ी के अलग सदस्य चौधरी पटेल एक खबर तानसिम पचास पटेल
0: सर्वोच्च अदालत संघले संसदका पञ्चतन्त्र सचिव सचिव नारायण किरण सरकारका निर्णयको अन्तर्वार्ती प्रहरी अस्वीकार गर्दा अधिवक्ता डाक्टर प्रेमराज सिंह निर्णय खारेजी कमला कर्ती डायरेक्टर अग्रेड उप सुनवाई

Thank you.

Cadão, cadão, eu tô com a penalidade.

0: 就是他了。
1: 我说的是对，可是进手的太多了，我就改一个我的。
0: 哎，那你现在说，你说多少？
1: 别说了，我说的。
2: Thank you.

Thank you.

0: सबैजना आइसक्नु भयो आजको राष्ट्रको सम्पर्क सुरु गराउन त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा डिटेलको कुरा सुन्छौँ.
1: हेर्नुहोस् किराएर सुक्खा जमिनमा पानी रसाउने जमिन भोको फुल्ने खाना काट्ने वा कहिले काटेको छ भने खाना पलाकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: ल पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिएर आउन सक्छौँ त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है.
1: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट तपाईँ गरेको जस्तो ठुलो आवाज आउने

0: गर्नुहुँदैन। घरका सरसामान निकालेर गुजार्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
1: हो, मैले भनेको कुरा सही हो। ज्यान गल्ती पो धन, ज्यानै नभए के धन।
2: रेडियो द्वारा जनहितमा जारी सन्देश।

Thank you.

विश्वमा तापमान महत्व फेरि स्मरण गराएको छ। कुनै पनि विभागले हिंसामा होइन सम्वादको कानूनी प्रक्रिया मार्फत समाधान गर्नु सबैको दायित्व हो। अपुष्ट सूचना र अफवाहले समाजलाई थप विभाजित बनाउने भएकाले त्यसबाट टाढा रहन आवश्यक छ। शान्ति समयता र अपुष्ट विश्वास कायम राख्दै दोषीमाथि निष्पक्ष कार्यवाही हुने जनकालीन समाधानको आधार हो। संसदको देवानगंजमा हिजो भएको जगपछि जिल्लामा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय समिति सहमति भएको छ।

गर्ने सहमतदार अपनाउने र गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी राजनैतिक दल जनप्रतिनिधि सामाजिक तथा धार्मिक अगुवाहरूले आफ्नो पहलामा मात्र सामाजिक सरकार जुटाउने र सुरक्षा निकायले सहयोग गर्ने सबैलाई आग्रह गर्नु भएको छ। सिएनएनसँग कुरा गर्दै संसदीय प्रमुख जिल्लाधिकारी वसुदेव

प्रधान सुरक्षा अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरेको जनाएको छ। निर्माण शुरू भएको करिब 80 महिनापछि नागपुरमा सिस्ने खुला सुरुमार्ग सञ्चालनमा आइएको छ। आजदेखि सुरुमार्ग 24 घण्टा खुला रहने नागपुरमा सुरुमार्ग निर्माण आयोजनाले जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते काठमाडौँको चन्द्रगिरी नगरपालिका 2 टुटी पाखाइमा सुरुमार्गको शिलान्यास गरेपछि निर्माण कार्य शुरू भएको थियो। सुरुमार्ग 42 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि COVID-19 लगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको पूर्वाधार मन्त्रालयले जनाएको छ। आज नागपुरमा सुस्ने खुला सुरुमार्गको उद्घाटन पछि सञ्चार कर्मीसँग बोल्दै मन्त्री सुनिल वंशालले अब यात्रा गर्न सजिलो हुने बताउनुभयो। आयोजनाका लोकसभा सांसदले बताएको अनुसार पहिलो चरणमा एम्बुलेन्स दमकल र स्वच्छ निकायका सवारी साधनलाई सुरुमार्गको प्रयोग गर्न दिएको छ। त्यसपछि अन्य सवारी साधनलाई पनि चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइनेछ।

0: टिप्स सूचना जारी करते गोमती प्रसाद सिंधी डिजिटल माध्यमबाट पनि प्रतिबन्धित पुस्तकको कारोबार भइरहेको कुरा आएको सुनाएको छ। यस्तो गतिविधि कारण विपरीत भएकाले पत्रकारहरूलाई निर्देशन दिएको विभागका सूचना अधिकारी अनिल खेतीले सीआईएमसीमा बताउनु भयो।
1: Thank you.

I'm going to go to the hospital.

చేయాల్సిన సమాచారం ఉంది. నాయకులు ఉంటే సమాజం దృష్టి ఆ

भइरहेको कम्पनीले जनाएको छ। संघीय संसद सांसदलाई सुकेत पछि यात्री सुविधा दिने सरकारको निर्णय विरूद्ध परेको रिपोर्ट सर्वोच्च अदालतले सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ। मन्त्री परिषदको 38 गतेको बैठकले सांसदलाई निजी सुकीय सचिव यात्री सुविधा दिने निर्णय गरेको थियो। उक्त निर्णय साउन 4 गते नेपाली राजपत्रमा प्रकाशित भएपछि अधिवक्ता प्रेमराज सिंहवालले त्यसलाई बदल गर्ने माग गर्दै सर्वोच्च अदालतले दायर गर्नु भएको थियो। रिटमाथि आज सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित सम्बन्धित निकायका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

0: त्यानंतर बिकेले चाहिँ के भन्छ हामीले संविधान विहीन बिक्री अधिकारीलाई सकेका छौँ
1: सरकारले स्वकीय भनेको सुविधा हो अब सरकारले दिन सक्दछ र दिएको सुविधा फिर्ता पनि लिन सक्दछ अब पैसा यदि चाहिँ सरकारी स्रोतबाट पब्लिकको पैसा खर्च गर्नु भने त्यो कानुन अनुसार अथराइज चाहिँ हुनुपर्दछ र त्यो अथराइजेसनको इस्यु चाहिँ हुन्छ यदि सरकारले

வைக்கிறேன்

0: ಕಾರ್ಯ ಆಧಾರವನ್ನು
1: ಸಿಐಎಂ ಸಾಧಾರಣ ಖಬರ ಸುಳ್ಳು.

पानीको चाहिँ निकास

contrário, ele queria que as próximas gerações, as pessoas,

Thank you.

Thank you.

ください。いいぐらいな。どうかしたか、リコーダーだ。昨日はですね。

0: समयको लागु पदार्थको एक तिरको प्रयोगले पनि गलत प्रगतिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्ष मानिँदै गरौं। तयार भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य बजाउँ।
1: रेडियो गुरुबाबा एफएमद्वारा सन्देश।

0: चुक छन्। प्रस्तुति तथा तयारी खाना, जंक फूड तथा डिब्बा का खानामा सोडियम धेरै भए हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिटर शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सट्टा र फलफुल खाऊ।
1: धुम्रपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो द्वारा जनहित सन्देश।

फ्रांस क्वालिफाई भएका अन्य डरेलहरू मध्ये एक हो। हालसम्म करिब 2,50,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारी आपतकालीन बैठक पछि फ्रान्सका आन्तरिक मामिला मन्त्री लरन मुयाकले जिरोनको अवस्था अझै प्रतिकूल रहेको बताएका छन्। मंगलबारदेखि फ्रान्समा अर्को उष्ण लहर आउने पूर्वानुमान गरिएको छ, जससँगै तापक्रम तीव्र रूपमा बढ्ने ठानिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगलागीबाट प्रभावित पूर्वी कास्टिलियन क्षेत्रमा भ्रमण गरेका छन्, जहाँ अधिकारीहरूले अवस्था अझ बिग्रिन सक्छ।

बताया था सन उनको नेतृत्व शैली तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संग उनको निकट संबंध माथि व्यापक रूपमा प्रश्न उठाइएको छ। अन्य आलोचनाका विषयहरूमा अमेरिकी यात्रा प्रतिबन्धका कारण भोग्नु परेका कठिनाईहरू, टिकटको मूल्य तथा अर्जेन्टिना प्रति रेफ्रीहरूले नरम व्यवहार गरेको भन्ने आरोपहरू पनि रहेका।

गरेको राष्ट्रिय मानवाधिकार आयोगले छानबिन शुरू गरिएको छ भनेको छ आयोगका सहायक प्रवक्ता श्याम काफ्ले।

हामीले त्यसको खासै तयारी लिएर तयार सकेको हुँदैनौँ, तर अन्तिम

ಶ್ರೀಧರ್ ಅಂತ.

किसान चौकी लग के सीधा चौकी तैयार

0: आइसक्नुभयो। आजको वडा स्तरको सफर सुरु गराउन त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने, जमिन भोकको फुल्ने, ढाँडा फाट्ने वा कहिले फाटेको छ भने ढाँडा कराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् त भनेको। हामीले त पहिलो स्तरको लिएको सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु कहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आगो जाने, पानीको मुस सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोहोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलोले सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर थाहा हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाले तर्फ भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अमल गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यानसम्म जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन?